0: barınırsa ben çok güzel bir dakika sürer özgür düşmekte falan oluyor. Şu an nasıl olsa her gün ne kadar falan yok. Bazı bazı tane daha bir var bir yoksa. Monster Galatya, Zatkiya ben sadece tahmin tanesi daha da sana.
1: Şimdi çok ben çok güzel ve düşman geçiyor. Her gece zaten sözüne yazma hiç ben rahat daha gömdüm. Bize bu abadi maktan ne var ki Zatkiya sahibi çok cevap ya. Anlısı bu muhazı parçası. भारतीय वजीर आजम लाल बहादुर शास्त्री अपनी कौम पर तारी पाक फजाइया के हमले का खौफ दूर करने की नाकाम कोशिशें करते रहे। ताहम पाक फजाइया की कार्रवाइयों ने भारतीय दिफाई निजाम को शदीद दबाव में रखा। जम सेक्टर में पाक फौज ने कार्रवाई करते हुए भारत के 500 फौजियों को जिंदगी कैदी बना दिया, जबकि दुश्मन के 15 टैंकों समेत भारी मिकदार में असलाह भी कब्जे में ले लिया गया। जम के हंगामा खेज माहौल में इंसानी हमदर्दी की एक मिसाल दिखा रही थी, जब पाक फौज के कमांडर इन चीफ जनरल मोहम्मद मूसा ने कश्मीर अस्पताल में जेरे इलाज भारतीय जख्मी सिपाही की अयादत की। दूसरी जानब कश्मीर के गुंडर सेक्टर में भी एक गैर मामूली वाकया पेश आया। लेफ्टिनेंट कर्नल नसीरुल्लाह बाबर का हेलीकॉप्टर गैर कानूनी तौर पर भारतीय पोजीशन पर उतर गया। सूरत हाल इंतहाई नाजुक थी, लेकिन लेफ्टिनेंट कर्नल नसीरुल्लाह बाबर ने हाजिर दिमागी का मुजाहरा किया और सिर्फ एक पिस्तौल के साथ ही भारतीय सिपाहियों को जंगी कैदी बनाने में कामयाब हो गए। फिजाई महाज पर भी पाक फजाइया ने अपने बच्चे मनवाते हुए सारे मार गिराए। एक भारतीय तैयारा पिछले करीब फ्लाइट लेफ्टिनेंट अपने मिला ने मार गिराया, जबकि दूसरे तैयारे को फ्लाइट ऑफिसर अब्बास मेहता ने पिछले एयरपोर्ट पर उतारने में कामयाबी हासिल की। दूसरा तैयारा भारतीय स्क्वाड्रन लीडर वर्षपाल सिंह के जेर इस्तेमाल था, जिसे जल्दी कैदी बना लिया गया। जिंदा नकवी पाकिस्तान टेलीविजन न्यूज इस्लामाबाद।
2: वो दिन जब पाकिस्तान के सिपाही मैदान में आसिफ हॉस्टे और सिपाही सिपाही इंसान का पूरा समय के समर्थन किया। सिपाही सिपा के लिए बहादुर सैनिकों के साथ साथ अपने सिपाही सलाहियत और सिपाही के लिए आगे बढ़ा।
3: तफसील मोहम्मद फैसल राव।
4: योम दिफा 1965 से आज तक मुल्क की दिफाई तैयारियों का सफर कुर्बानी से अब उसके सलाहियत और इनहसार से खुद इनहसारी तक का सफर है। 1965 की जंग के बाद पाकिस्तान ने दिफाई जरूरियात में बैरूनी इनहसार कम करने और मुकामी दिफाई सनत को फरोग देने पर खसूसी तवज्जो दी। पाकिस्तान आर्डिनेंस फैक्ट्रीज, हैवी इंडस्ट्रीज टेक्सला और पाकिस्तान एरोनॉटिकल कम्प्लेक्स जैसे इदारों ने मुल्क की दिफाई पैदावार को नई सिमत दी और मुल्क की दिफा को मजीद मजबूत बनाया। पाकिस्तान ने दिफाई टेक्नोलॉजी के मुख्तलिफ शोबों में नुमाया कामयाबियाँ हासिल की। एटमी धमाकों, JF-17 थंडर समेत लड़ाका तैयारों, टैंकों, बक्सर बंद गाड़ियों, मिसाइल, ड्रोन और जदीद रेडार टेक्नोलॉजी दिफाई खुद इनहसारी की नुमाया मिसालें हैं। यही वजह है कि दुनिया भर में हमारी दिफाई मसनूआत की मांग में इजाफा हुआ है।
5: 1965 से लेके अब तक पाकिस्तानी दिफाई सनत ने जितनी तरक्की की है, मिसाल में पूरी दुनिया और ख़ासकर ये डीजे जो है उसका मोहतरफ है। हमने जहाज बनाने शुरू किए, पूरी दुनिया में मशहूर हो गए हैं और वो लोग जो है इस जहाज के लिए भी वो पाकिस्तान से डिमांड कर रहे हैं। पाकिस्तान जो है इस रीजन का एक खसूसी मरकज लोगों के नजर बन गया है।
4: 1965 में हमने अपनी सरजमीन के दिफा का अज़्म किया था, आज इसी अज़्म को इल्म, तहकीक, टेक्नोलॉजी और मुकामी सनत की ताकत में ढाल रहे हैं। दिफाई टेक्नोलॉजी में मुसलसल तरक्की मुल्क को एक मजबूत, बासलाहियत और खुद इनसार मुस्तकबिल की जानिब ले जा रही है। मोहम्मद फैसल राव, PTV न्यूज इस्लामाबाद।
1: साफ पता चलता है कि इसके पीछे क्या सिर्फ बात कार्यक्रम है।
0: دوران دو طرفہ تعاون اور مشرق وسطی کی تازہ صورتحال سمیت دیگر اہم امور پر واضح خیال کیا گیا. غیر ملکی میڈیا کے مطابق دونوں رہنماؤں نے خطے میں ہونے والی تازہ پیش رفت کا جائزہ لیا اور موجودہ صورتحال کے تناظر میں سفارتی کوششوں کو آگے بڑھانے سے متعلق امور پر زور دیا. بریٹین نے دونوں ملکوں کے درمیان تعاون کو مزید فروغ دینے اور دو طرفہ تعلقات مزید سے نظر آنے کی اہمیت پر زور دیا. امریکی صدر ڈونلڈ ٹرمپ نے ایران کے خلاف ایک اور فوجی کارروائی کی دھمکی دیتے ہوئے کہا ہے کہ امریکہ جب چاہے ایران پر دوبارہ حملہ کر سکتا ہے اور نئی کارروائی طویل نہیں.
1: وائٹ ہاؤس میں صحافیوں سے گفتگو کرتے ہوئے امریکی صدر نے کہا کہ گزشتہ رات ایران پر کیا گیا حملہ انتہائی شدید تھا. انہوں نے کہا کہ تہران دوبارہ ریڈار اور میزائل سسٹم بنانے کی کوشش کر رہا ہے. ایران کے پاس ایٹمی ہتھیار نہیں ہونے چاہیے اور امریکہ ایران کو جوہری ہتھیار رکھنے کی اجازت نہیں دے گا. روس کے صدر ولادیمیر پوٹن نے کہا ہے کہ یوکرین جنگ کے خاتمے کے لیے امن معاہدے کا امکان موجود ہے, تاہم یوکرینی حملوں کے باعث مذاکرات کا دوبارہ آغاز مشکل ہو گیا.
0: روس کے مشرق سے بعید میں منعقدہ اقتصادی فورم سے خطاب کرتے ہوئے صدر پوٹن نے کہا کہ امریکہ اور چین سمیت متعدد ممالک امن معاہدے کے لیے تعاون کرنے کو تیار ہیں. روسی صدر کا کہنا تھا کہ بلاخر تنازع کا حل روس اور یوکرین کو خود تلاش کرنا ہوگا. انہوں نے مزید کہا کہ امن کے لیے کوشش کرنے والے تمام ملکوں کے شکر گزار ہیں. ایرانی مسلح افواج کے آپریشنل کوارڈینیشن کی ذمہ دار خادم الانبیاء مرکز ہیڈ کوارٹر کے ترجمان ابراہیم ذوالفقاری نے دعویٰ کیا ہے کہ ابنائے حکومت کے جنوب میں غیر قانونی بحری راستوں پر مزید بحری بارودی سرنگیں نکال دی.
1: دوسری جانب پاسداران انقلاب نے کویت میں امریکی فوجی اڈے کو میزائلوں اور ڈرون سے نشانہ بنایا ہے. ایرانی فوج نے کویت میں سیٹلائٹ مواصلاتی نظام آلات کے گوداموں اور امریکی لڑاکا طیاروں کے ہینگرز کو نشانہ بنانے کا دعویٰ کیا ہے. ایرانی فوج نے ایک بیان میں کہا ہے کہ حملوں میں مواصلاتی نظام اور لڑاکا طیاروں کے ہینگرز کو نقصان پہنچا ہے. ایرانی فوج نے یہ بھی کہا ہے کہ متحدہ عرب امارات نے ایئر بیس پر فوج کے امریکی فوج کے اہلکاروں کی رہائش گاہ اور رڈار نظام کو نشانہ بنایا ہے. کریں گے قومی خبروں کا. قومی عدلیہ پالیسی ساز کمیٹی کے چیئرمین کی حیثیت سے چیف جسٹس آف پاکستان جسٹس یحییٰ آفریدی نے کوئٹہ اور کراچی میں مختلف بار کونسلز کے وفود سے ملاقاتیں کی.
0: ملاقاتوں میں سپریم کورٹ، ہائی کورٹ اور تمام ضلعی عدالتوں میں مقدمات کی ای فائلنگ کے یکساں نظام کی تشکیل سے متعلق امور پر بات کی. تفصیل جانتے ہیں محمد فیصل راؤ.
3: چیف جسٹس آف پاکستان جسٹس یحییٰ آفریدی کی طرف سے کراچی اور کوئٹہ بار کونسلز کے وفود کو قومی سطح پر عدالتوں میں مقدمات کی فائلنگ کے نظام کے مقاصد اور فوائد کے حوالے سے آگاہ کیا گیا. چیف جسٹس نے وفود کو بتایا کہ مجوزہ فریم ورک کے اہم فریق کی حیثیت سے بارز کا ای فائلنگ کے ٹیمپلیٹس کی تیاری اور عدلیہ کا تمام سطحوں پر اس نظام کے کامیاب نفاذ میں کلیدی کردار ہے. ملاقاتوں میں فیصلہ کیا گیا کہ تمام ہائی کورٹس کے رجسٹرار، دبئی بار کونسل اور اسلام آباد بار کونسل کے دو دو ارکان پر مشتمل کمیٹی معیاری ای فائلنگ ٹیمپلیٹس کا جائزہ لیتے ہوئے انہیں حتمی شکل دے گی. بار کونسل نے مقدمات ای فائلنگ کے نظام کو سراہا. کوئٹہ دورے کے دوران بلوچستان ہائی کورٹ کے رجسٹرار نے چیف جسٹس آف پاکستان، سپریم کورٹ کے ججز اور بلوچستان ہائی کورٹ کے چیف جسٹس کو انصاف تک رسائی کے عمل میں بہتری کے لیے ٹیکنالوجی کے استعمال کے حوالے سے بریفنگ دی اور بتایا کہ وکلا اور فائلنگ کی سہولت کے لیے ای کورٹ قائم کی گئی ہیں جہاں ویڈیو لنک کی سہولت دی گئی ہے. دورے کے دوران چیف جسٹس آف پاکستان کے ہمراہ جسٹس جمال مندوکھیل نے سپریم کورٹ کوئٹہ رجسٹری کے نئے اقدامی بلاک کا سنگ بنیاد رکھا. کراچی دورے کے دوران چیف جسٹس نے عدالتی شعبے کی ترقی سے متعلق مختلف شعبوں پر پیش رفت کا جائزہ لیا. چیف جسٹس نے زور دیا کہ عدالتوں کی بہتری کے لیے مناسب انفراسٹرکچر اور بر وقت مالی معاملات ضروری ہے. محمد فیصل راؤ، ٹی ٹی وی نیوز.
0: لاہور کی نجی یونیورسٹی میں مکہ پائر اینڈ نیو جیومیٹری آف پاور کے نام سے سیمینار کا انعقاد ہوا جس میں منصوبہ بندی اور ترقی کے لیے پنجاب اسمبلی کے اسپیکر ملک محمد احمد خان اور چیئرمین پاکستان علماء کونسل حافظ طاہر محمود اشرف کے سمیت ترکیے سے تعلق رکھنے والے منصوبے بھی شروع.
1: تفصیل بتا رہے ہیں
6: منصوبہ بندی اور ترقی کے وفاقی وزیر احسن اقبال نے لاہور کی نجی یونیورسٹی میں مکہ پیکس اینڈ نیو جیومیٹری آف پاور کے نام سے منعقدہ سیمینار سے خطاب کرتے ہوئے کہا کہ مکہ مشترکہ دفاعی معاہدہ اس سے اہم پیش رفت ہے. اس کے پیچھے ایک ویژن اور گہری سوچ کام کر رہا ہے. مگر اللہ نے کی لیکن یہ تربیت کو پاکستان کے اہم سے انکار کرتے ہیں. اس کی شراکت داری پاکستان کی حاضر موجودہ اہم حصہ ہے. پاکستان سعودی عرب اور ترکیہ سفر پارٹنرشپ کے ذریعے میں
7: unity, through solidarity, and stability, through strategic cooperation.
6: संसद के दूसरे सेशन से खिताब करते हुए पंजाब असेंबली के स्पीकर फरीक मोहम्मद अहमद खान ने कहा कि मक्का मुहिदा पाकिस्तान की सिफारती और दिफाई अहमियत का आलमी एतराफ़ है। उन्होंने कहा कि दुनिया में ताकत का तवाजुन तेजी से तब्दील हो रहा है। मक्का मुहिदा तीन ज्यादा इस्लामी ममालिक के दरमियान स्ट्रेटेजिक शराकतदारी को नई जहत देगा। पंजाब असेंबली ने कहा कि पाकिस्तान हमेशा सिद्ध में अम मुजात और कौमी एहतराम का दायरा

0: strength, a message. They all combine together and there is a connection and there is a peace.
1: सेमिनार से खिताब करते हुए मुजीदा उलमा काउंसिल पाकिस्तान के चेयरमैन अलामा साहब महमूद अलवी ने कहा कि मक्का पैक्ट मुस्लिम उम्मा के इतिहाद और यकजहती की अलामत है। उन्होंने कहा कि तीनों बरदर ममालिक हर मुश्किल वक्त में एक दूसरे के साथ खड़े रहे हैं। अहर उम्मीद रशीद ने कहा कि मक्का पैक्ट खत्म में अमन इस्तेहकाम और सलामती के लिए अहम है।
2: कीमत में आगे बढ़ने का आज़म है। ये खाली एक दिफाई मुआहदा नहीं है, ये मुआशी मुआहदा भी है, ये उम्मत को एक जगह मुत्तहिद करने का मुआहदा भी है।
1: मास्टर के दारुसरा समेत कैसे तालुक रखने वाली शख्सियात ने शिरकत की और मक्का मुश्तरक दिफाई मुआहदे को खत्म अमन और इस्तेहकाम की नवीद करा दिया। कहा जा रही पाकिस्तान का निजम
3: आपकी वजीर एहसन इकबाल और वजीर अजम के मुश्किल पर सियासी अमीर राना सना ने लाहौर में मनसूबा का दौरा किया और अमीर जमात इस्लामी हाफिज नईमुर रहमान से मुलाकात की। मुलाकात में मुल्क की मजमू सियासी सूरत हाल बिलखसूस पेट्रोलियम मसनवाद की कीमतों के मुतालिक अमूर पर तबादला ख्याल किया गया।
4: जो भी जमात इस्लामी की टीम ऐसी तजवीज़ देगी जिससे अवाम पे वोट कम किया जा सकता है, काबिले अमल है वो तजवीज़, हम उस पर बगैर किसी रिजर्वेशन के फौरन अमल दरामद करें कि हम सबका फर्ज है कि हम मिलकर अवाम को रिलीफ के लिए भी कोशिश करें, लेकिन मुल्क के अंदर पॉलिटिकल स्टेबिलिटी को और मुल्क के अंदर दाखिली सलामती को यकीनी बनाएं।
3: वज़ीर आज़म का मुश्किल राना सनाउल्लाह ने कहा कि हुकूमत आम आदमी को रिलीफ देने की पॉलिसी पर अमल पैरा है। जमात इस्लामी समेत तमाम स्टेक होल्डर की तजवीज़ का खैर मकदूम
4: है। पॉलिटिकल पार्टी जो है वो गवर्नमेंट के खिलाफ या अपोजिशन जो है वो इंतजार भी करती है, लेकिन बात नहीं मामला के ऊपर टेबल पे जो है इन्होंने ये फरमाया है कि हमारे पास ऐसी तजावीज़ हैं कि जिससे जो तहरीक आप देना चाहते हैं उसको और वसनदार से लोगों तक पहुँचाया जा सकता है।
3: जमात इस्लामी के अमीर हाफिज नईमुर रहमान ने कहा उनका मकसद इस अवाम की फलाह है, उम्मीद करते हैं कि हुकूमती कोशिशों से आम आदमी को रिलीफ मिले।
5: उन्होंने कहा कि ठीक है अपनी टेक्निकल टीम बनाए, वो हमने अनाउंस कर दी, मैं तो अभी अनाउंस कर दूँ या फिर साहब की सरबराई में।
3: तीनों रहनुमाओं ने तमाम मसाइल को बैमी मुशावरत से हल करने पर इत्तफाक किया। हाई क्लास का पी टी न्यूज़ लाहौर।
6: منصوبہ بندی اور ترقی کے اتفاق وزیر احسن اقبال نے کہا ہے کہ دنیا بھر میں پاکستان کی ثقافتی شناخت کو اجاگر کرنے کے لیے لطیفہ شعبوں کو ترقی دی۔
7: لاہور میں پاکستان انسٹیٹیوٹ آف فیشن ڈیزائن کی تقریب سے خطاب کرتے ہوئے احسن اقبال نے کہا کہ نوجوانوں کا اہم حصہ ہے، نوجوانوں کو ان شعبوں میں ترقی کے لیے پلیٹ فارم فراہم کریں گے۔ وفاقی وزیر نے کہا کہ نوجوانوں کو روزگار پائے اعتماد بنانے کے لیے باقاعدہ نظام کی تشکیل حکومت کی ترجیح ہے، نوجوان کام کے مہمان۔ سندھ اسمبلی میں نئے صوبہ اور مقام کانگریس کے قیام کے معاملے پر بحث ہوئی۔ دلی ایوان میں سندھ کی تقسیم کے خلاف قرارداد متفقہ کر
6: ایوان سے ایم کیو کے رکین نے واک آؤٹ کیا۔ سندھ اسمبلی میں نئے انتظامی یونٹس اور نئے صوبوں کے قیام کے حوالے سے تحریک التوا پر اظہار خیال کرتے ہوئے صوبے کے وزیر اعلیٰ سید فرحان خان نے کہا کہ نئی جہیز یا نئے صوبوں کے حوالے سے اسمبلی بعد میں فورم ہے اور ادھر بھی بحث شاہی جبکہ صوبے کا فیصلہ یا انتظامی یونٹ بنانا بھی ارکان اسمبلی کی سوال۔ دوسری جانب اوپوزیشن لیڈر علی خورشید سمیت ایم کے ایم کراچی نے آئینی دائرے میں دیکھتے ہوئے انتظام کی راحت پر خاص ناظرین ایک بچہ جس کی عمر گرنے اور سیکھنے کی غذائی قلت کا شکار ہو کر اپنی نشو نما سے محسوس ہو جائے تو یہ صرف ایک بچے کا نہیں بلکہ پورے معاشرے کے مستقبل کا نقصان۔
7: اسلام آباد خبردار کیا کہ غذائی بحران کو مزید نظر انداز نہیں کیا جا سکتا، صحت مند اور توانا نسل کی مستحکم اور خوشحال معیشت کی ضمانت ہے۔
8: پاکستان میں بچوں کی غذائی قلت اور نشو نما میں کمی ایک سنگین قومی بحران کی شکل اختیار کر چکی ہے۔ اس بحران کی جڑ کہاں ہے؟ صرف خوراک کی کمی میں غربت، صاف پانی اور ناقص صفائی بھی اس مسئلے کا حصہ ہے۔ ان سوالوں کے جواب تلاش کرنے کے لیے اسلام آباد میں ایکسپو نیوٹریشن دی ایمرجنسی لیکن نو لانگر اگنور کے عنوان سے دو روزہ بین الاقوامی کانفرنس میں ماہرین اور قومی قیادت نے سرگرمی۔ ماہرین کے مطابق ملک کو اس بحران کے باعث ہر سال تقریباً 17 ارب ڈالر کا معاشی نقصان برداشت کرنا پڑ رہا ہے۔ انہوں نے خبردار کیا کہ پاکستان میں 5 سال سے کم عمر کے 10 سے 400 زائد بچے قد کی کمی یعنی سٹنٹنگ کا شکار ہے۔ سٹنٹنگ صرف بچے کے قد میں کمی کا نام نہیں بلکہ یہ طویل عرصے تک ناقص صفائی، بیماری اور ناموافق ماحول کی نشانی ہے۔
6: हाई किया उसकी न्यूट्रिशन कम हो सकती
9: है। न्यूट्रिशन का प्रॉब्लम कुछ सालों से बहुत ज़्यादा उजागर हुआ स्टैंडिंग वेस्टिंग के हिसाब से। बेसिकली ये सब बिहेवियर चेंज से रिलेटेड है। जब हम अवेयरनेस फैलाएं, आजकल सोशल मीडिया भी है, मीडिया भी है, जो बाग भी